0: अस्सलाम वालेकुम, मैं हूँ इंजीनियर मसूद। मेरी और रेडियो अमन की पूरी टीम की तरफ से आप सबको ईद की खुशियाँ बहुत बहुत मुबारक।
1: السلام علیکم زیم تاریخ عزیز ما طرف نا تاسو ټولو ته غټ اختر خوشحالی ډیر ډیر مبارک شه۔

0: सर कल गई थी, गई है कल।
1: अच्छा ठीक।
0: वो कह रही थी कि आपने नहीं जाना, मैंने सीखा कि नहीं कल तारीख शो है।
1: अच्छा शो के बाद आपने जाना है?
0: हाँ शो के बाद जाना है।
1: अच्छा सही, चले बहुत शुक्रिया आयशा, आपने बनों से कॉल किया। और इसके अलावा किसी को ईद मुबारकबाद विश करना चाहती है?
0: तारिक भाई को ईद मुबारकबाद।
1: ठीक है, खैर मुबारक।
0: और अजीज भाई को भी,
1: ठीक है,
0: आपको भी और रिमेश जी को भी और जो गेट मालिक है और बाकी फ्रेंड्स है उसको ईद तमाम लिस्टनर को ईद मुबारकबाद। और अपना ढेर सारा ख्याल रखिएगा।
1: चलें, थैंक यू, बहुत शुक्रिया, खैर मुबारक। ये थी आयशा बनो से, थैंक यू, बहुत शुक्रिया कॉल करने का। हाँ जी, बल कॉल से मिले प्रोग्राम से किसी जब कॉल बने नेक्स्ट कॉलर सो को दिक्कत देने दें। अस्सलाम वालेकुम जी, सो खबर की क्यों देना? मारव वजीर फ्रॉम लंडी जलंधर जी। मारव वजीर बखेर हो गए लंडी जलंधर ना? अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक। आवाज डे स्लो दाई, या खुद गुशा खोड़ ली ना दो, या खुद डे रजियो तक खोड़ ले दो। सरंग की खबर बांधने पेश सॉरी खबर दे देना पेश, आवाज खराब थे। سرنگی خبر بانے خوزہ بیخی نہ پیش اوز دے مطلب اوچت تے خو خروب تے مطلب ز خبر بانے صحیح نہ پیش عید مبارک بات دو کرنا اچھا خیر مبارک خیر مبارک تو تا ہاں عید مبارک شاہ الحمدللہ ٹھیک ٹھاک سے لشکی لشکی اور بانے پیش شاہ دار تو اچھے عید سرنگ او کو پرن ورزا و نن ورزا سوری زب خبر بانے نہ پیش ڈیرا من نہ کال کولے دوبارہ کال کئی آواز ڈیر زیادہ خراب تھی خبر بانے نہ پیش صحیح نا خیر مبارک ڈیرا من نہ کال کولے یو جہان بنا لنڈ جلندر نہ کال کڑے مو آواز ماتا صحیح نرتھ ڈیرا من نہ کال کولے یو جہان بنا پروگرام سے کال کو سیرا ڈیرا من نہ برباد پنو باندھے ہاں لگا سرنگ بلا گنا مکھ پلیکڑا چٹولی کو مشرون دی گنا گے پنو بانے داسے داس اندر ٹول ڈو میل پنو بانے وروی بالکل داغا سندرا اتنی دا سندرا دو دے اختر وردی نو کچر تک سو کتان کولے شی گنا بالکل اتان ورتا کولے شی ٹھیک شو

अच्छी ग्रहण कदर दानी मिला लिया बिल्कुल मरा दर तपा दी दैट टाइम चार ना पांच छिरासी एम के का स्मार पाकिस्तान प्रोग्राम पेश के गी दी प्रोग्राम पेश के वाला मतलब और मकसद मुदा दी शिमला युद्ध से खुला दता मिलाउशी दर तनसीब शिच आखिर खुला लवाची ना کله هم تاسو آینه ته وینه ته شیشې ته ګورو چې بیا موږ در یادیږو او ځان ته دعا کوئ موږ ته دعا کوئ مطلب مو دا دی مقصد مو دا دی باقي خو نوره کباړ مو خرڅولی سه په هغې مو هم پیسې ګټلی شو که تاسو سوچ کړی وي که نه چې